दुख विछोड़ा, एक दुख भूख, एक दुख शक्तवार जमदूत, एक दुख रोग लगे तन ताए वैद ना भोले दारू लाए। साहबा ने दुख गिने ने बंदे दे। बंदे नाल बंदा विछड़ जावे ते दुखी हो जाए, जिथे मोह बनिया हो प्यो पुत्र विछड़ जान, भरा भरा विछड़ जान, मां पुत्र विछड़ जान, मावां धीआं विछड़ जान, दुख वापरदा। मगर साहब का इशारा होर पासे कर दे, कहंदे ने वालू नाल विछड़िया बंदा किन्ना दुखी, दुख विछोड़ा, एक दुख भूख, एक नित दी भुख, राती सुते खा के दिने फेर खली। हर वेले मनुख दे अंदर नहीं उस भुख की गल नहीं जिहड़ी रोटी की लगती, एक होर भुख की गल बाबा जी कहंदे ने जिहनूं तृष्णा कहिंदे आप, मिटण विच ही नहीं आउंदी। सब कुछ हुंदियां सुनियां भुख कायम है, खा पी के भुख कायम है, उस भुख ने बहुता दुखी कीता है। रोटी की भुख बंदे ने जर ली होवेगी, लेकिन तृष्णा च बंदा बड़ा दुखी हो। एक दुख शक्तवार जमदूत, एक वड्डा दुख बंदे वास्ते मौत तो बाद की बनेगा, लेखा किवें देवांगे, सुरखरू किवें होवांगे। चौथी थां ते महाराज कहंदे ने एक दुख रोग लगे तन तहाए, आ कदे कदे शरीर ते भी दुख आ जांदा, तू किथे किथे दवाई लावेगा, किस किस दुख दा दारू करेगा। पर जदों गुरु दी रहमत हो जावे ना, सारे ही दुख दूर हो जांदे। दुख बिन से पूर्ण पई खाल, कदों जदों गुरु की बख्शिश हो जावे, रहमत हो जावे, सतगुरु दयाल हो जान, एक गल वखरी है। सत्संगत इस तो कुछ साहबा ने कहा है ना, गुरपुरे जब भय दयाल, ऐसा मतलब नहीं समझना कि जदों कदे महाराज दयाल होणगे तां किते गल वापरेगी। सतगुरु सदा दयाल है भाई, गल एनी है कि उहदी दया दा पात्र बनन वास्ते मैं कोई यतन कीता है कि नहीं, मैं निम्रता नाल उहदे चरणा ते मत्था टेकिया है कि नहीं, मैं उहदी रहमत वास्ते झोली फैलाई है कि नहीं। जद भी मैं उहदी दया दा पात्र बनन वास्ते निम्रता सहित झोली फैलाई, मत्था टेकिया है, रहमत अवश्य होई, और उस रहमत दे नाल मेरे दुख दूर होए ने। इन्हां नूं दुख किया है ते इन्हां दुखां दे पिछे जो इन्हां दे कारण ने उन्हूं दोख भी किया है। दोख कहंदे ने दोष नूं, गुनाह करिए ते दुख पल्ले पैंदा। ते पावन बाणी च तोका हुंदी है ना, मृग मीन भृंग पतंग कुंचर एक दोख विनाश, इन्हां नूं एक एक दोष है। मृग नूं कन्नां दा दोष है, सुनन दा कुत्ता शौक है, इसनूं कंडे हिड़े दी आवाज च फस के मारिया ते फड़िया जांदा है। मच्छी नूं जीभा दे स्वाद दा रोग है, दोष है। जेवा सादी लीलत लोह, स्वाद दी मारी होई बाहरों आया गडोआ या बाहरों आया जो कुछ भी मसाला लगा है कुंडी दे नाल उहनूं निकल लैंदी है, कुंडी निकल लैंदी है, फस जांदी है। भृंग नूं भंवरे नूं सुगंधी दी तीबर इच्छा ने रोगी बना रखे, पतंगे नूं नेत्रां दी भुख ने, अखां दी भुख ने, रोशनी वेख के बावरा हो जांदा है। हाथी नूं काम दा रोग है, मगर महाराज तां कहिंदे ने बंदे दा की हाल होवेगा। पंच दोख असाध जामे तां की केत कास, बंदे नूं तां पंजे ही चमड़े ने, इह कन्नां तों वी कमला, इह नासां तों वी कमला, अखां तों वी कमला, जीवा तों वी कमला, इंद्रियां सारियां तों कमला, काम तों वी कमला, इहदा की हाल होवेगा। सतगुरु जिस दिन कृपा करदे ने ना, उस दिन इन्हां दोषां तों बचाउंदे ने। बंदा जिस दिन दोख तों बच जांदा है, दोष तों बच जांदा है, उस दिन दुख तो भी बच जाता है, क्योंकि दोष तो ही दुख तो ही दुख पैदा होता है। दोष नहीं रहा, दुख नहीं रहा तो दुख भी नहीं रहेगा। गुरपुरे जब पहे दयाल, दुख बिन से पूरन पही कहाल। हुण सतगुरु ने रहमत कर दिती, मैं की करा, मैनू की करना चाहिए। साहबा ने साडे वल संकेत किया कि हुण तू अपना फर्ज पछाण, गुरु ने तैनू दोषां दे चिकड़ विचों कढ के दुखां तो बचाया, तैनू की करना चाहिदा। ओ संकल्प महाराज ने बख्शे है, पेख पेख जीवां दर्श तुम्हारा, सतगुरु जुड़िया रवां तेरे नाल।
चरण कमल जाई बलिहारा तेरे चरणा तो वारने बलिहारने जांदा रवां। तुझ बिन ठाकुर कवन हमारा, अज तेथों विछड़ गए मुड़के दोष आ गए मुड़के दुख आ जाणगे। तेरे बिना कौन है जो बचाई रखे दोषां तो ते दुखां तो। साध संगत से उपरीत बन आई पूर्व कर्म लिखत तुर पाई, ए भी तेरी रहमत। जप हर हर नाम अचरज प्रताप भगती च लग के, ऐसी सोहनी गल बनी है, ऐसा आश्चर्य प्रभाव वाला काम होया, प्रताप वाला काम होया कि जाल ना साके तीने ताप। हुण आद ब्याद उपाद वापर नहीं सकदे, हुण तां मेरे ते रहमत करो मेरे सतगुरु। निमुख ना विसरे हर चरण तुम्हारे, तुहाडे चरणा कमलां तो एक पल वास्ते भी ओझल ना होवां, ओले ना होवां, भुल ना जावां तुहानू। नानक मांगे दान प्यारे, मैं तो यही दान मंगदा। निमुख ना विसरे हर चरण तुम्हारे। बंदा एक चादर दी बुकल मारी तुरिया जा रहा सी, सिखा ने वेखिया, कहन लगे महाराज कोई सुइया जापदा है, कोई खुफिया जापदा है, जासूस लगदा है, जेड़ा किले दे नेड़े लंघिया जांदा है, मुंह सिर छुपा के तुरिया जांदा है। बुकल कैसी मारी सू, पुछे बंदा तू इस वेले बड़ी ठंड वापरन डई, किवें बुकल मारी सू? जरूर एदे कोल कोई गुझे हथियार होने ने, और सू लैण वास्ते तदे अपने आप नू छुपा के ये अपने नेड़े तेड़े फिरदा है। महाराज कहन लगे फड़ लो सू, सिखा ने जाके घेर लिया, फड़ लिया। रोंदा धोंदा कुरलाउंदा बाहां छुड़ाउंदा तरले मारदा गुरु के हाजिर कीता गया। साहब कलगीधर पातशाह कहन लगे कौन है तू? मुंह नंगा करके कहन लगा पातशाह तुहाडी शोभा महिमा सुनी, मैनू गरीब नू कोई नहीं जानदा, मगर गरीब नवाज तुहानू सारे जानदे ने, मैं भी जानदा। जो कोई तुहाडे बारे सुने है, मैं बेनती करांगा मैनू खिमा कर दिओ, कौन है तू? कहन लगा जी पठान पुत्र। किवें आया साहिबर के महाराज एवं बिपता दा मारिया आ गया। सिख कहन लगे महाराज आ चादर खुलाओ, ए दिन पुछो ए दी बुकल विच की है। अखां नीवियां करके कहन लगा सच्चे पातशाह मैं बेनती करांगा मेरा परदा रहण दिओ। हर कोई चाहुंदा मेरा परदा बनिया रहे, जो कुछ मैं अंदरों हां जो कुछ मेरे अंदर है ढकिया रहे, क्योंकि हर किसी बंदे कोल नंगा करन जोगा चंगा चंगा कुछ नहीं है। जिन्हां कोल चंगा चंगा है वह परदा करन भी किस गल दा, बल्कि वह तो इश्तिहारबाजियां कराउंदे ने किसे बड़े चंगे हैं। जिन्हां कोल थोड़ा बहुत भी चंगा है, बल्कि इथों तक जे को एक करे चंगियाई मन चित बहुत बफावे। छोटी मोटी नेकी हो जावे ना संसार नू दसना चाहुंदा है, लेकिन बदियां ते परदा पाई रखना चाहुंदा है, कोई किसे नू नहीं दसदा। सजना तो गहरे सजना नू इथों तक पति पत्नी एक दूजे नू अपनी कमजोरियां तक नहीं दसते। कोई विरले हुंदे ने जेड़े अंदरों बाहरों हुंदे ही शुद्ध ने, परदे वाली गल ही कोई नहीं। तरला मारन लगा कहन लगा साहिब जी मेरा परदा रहण दे। साहिब मुस्कुरा पे, साहिब जानदे ने दा परदा की है, पर इह तां आप परदे ढकण वाले ने। इहदा इह परदा ला के उहदा दोई जानी परदा कजण ते आए ने। कहिंदे ने नहीं लाओ इहदा खेस, इहदी चादर ला दे। रोण लग पिया, सिखा ने एक नहीं सुनी, उन्होंने चादर ला दिती। ओदी बगल च निका जिहा मरीज जिहा कुत्ता पाया है, ओदी संगी ते उन्हें हाथ दिता है। कुत्ते दियां अखां बाहर ने, जबान बाहर नू आई, मर रहा, छड़ दिता कुत्ता, थले डिग पिया। साहब कहन लगे कि यही तेरा परदा सी, सिर नीवा करके खलोता है। साहब कहन लगे क्यों की गल है, बोलदा क्यों नहीं? कहन लगा महाराज कई दिन का भुखा सा, देशों प्रदेश आ गया सा किरत करन वास्ते। इथे बादशाहत ने ऐसी अफरा तफरी मचाई हुई है कि किसे गरीब नू रोटी कित्थों मिलनी? इथे तां लुटेरा खा सकदा, डाकू खा सकदा, गरीब दी कोई जान नहीं। या तुहाडे वर्गे दे सकदे ने, खा सकदे ने, जिन्हां ने उस अफरा तफरी का कोई असर नहीं लिया, जेडे उस अफरा तफरी नू मिटाउण वास्ते तुले होए ने। तुहाडे लोकां दे लंगर चल सकदे ने पातशाह, मैं गरीब, उन्हां नू फुरसत नहीं किसे गरीब वल वेखण दी, ते दूजे जेड़े उन्हां दे सताए होए ने उंज नेड़े नहीं लगण दिंदे। मैनू मुसलमान पठान नू
روٹی کھادیا کئی چر ہو گیا ہے، منگنا میری شان دے خلاف ہے۔ کیسی پیاری گل ہے، جسلے ساخی پڑھنے پٹھان کہندا ہے منگنا پٹھان دی شان دے خلاف ہے۔ سکھ واسطے بھی ایویں پاون بانی کہندی ہے، لوک تکار کہے منگت جان، مانگت مان نہ پایا۔ منگن والے دا کوئی مان نہیں، ترکارا تا مل سکدیاں نے، مان نہیں مل سکدا۔ ایسے کر کے گرو کا سکھ منگ کے نہیں کھادا، کر کے کھاندا، مان نال چھڈدا، ترکار نال نہیں کھان نو تیار۔ کہندا جی پٹھان پترا منگن جوگا بھی نہیں، بکھاں دا ماریا لٹن جوگا بھی تا نہیں، محنت مزدوری بھی کوئی نہیں ملتی۔ کئی طرح دا بکھا دا ماریا، اج میں اے فیصلہ کر رہا سی بھی جو مل گیا کھا لینا، تے مریا جا کتا میرے قابو آ گیا۔ میں سوچدا سا کتے نکرے بہ کے اسے نو چب لواں، اسے نو بھن کے جویں بھی ہوئے اس نو کھا لواں تے اپنے پیٹ دی اگ بجھا لواں۔ صاحب کہن لگے نو لنگر چھکاؤ، سونے بستر پواؤ۔ کہن لگا مہاراج میں تہاڈا دشمن ہو سکنا، دوکھی ہو سکنا، لنگر چھکا رہے ہو تہاڈی بڑی کرپا ہے، کیونکہ تہاڈے در تے تاں نیاں واپردا ہے۔ صاحب کہن لگے تو ایتھے ہی رہے گا۔ کہن لگا مہاراج سارے مینوں شک دی نگاہ نال ویکھن گے۔ صاحب کلگی تر پاتشاہ ہس پئے، کہن لگے نہیں، ایتھے بھائی کنہیے ورگے بے انت نے، جڑے کسے نوں دشمن نہیں سمجھدے، کسے نوں ویری نہیں جان دے، تو ایتھے رہے گا۔ آم انہاں سمیاں وچ ٹکیاں وچ رزینے ملدے سن، صاحباں نے روپیہ روز دا لا دتا۔ کہن لگے انہوں گزران ماتر روپیہ روز دا دیو۔ کہن لگا صاحب جی کس گل دا، تسی یہ روپیہ روز مینوں کس گل دا بخش دے؟ صاحب کہن لگے بھکھاں دا مارے ہیں، غریبی دا مارے ہیں، دیسوں پردیس آیا کماؤن واسطے، تیرے بال بچیاں واسطے، تیری کرت ماتر، کہ مہاراج میں کراں گا کی؟ صاحب کہن لگے جو تیرا جی کردا ہے، تیتھوں کچھ ہووے، تیرا شریر جرے تے کر لئی، نہ کیتا جاوے تاں وی کوئی ڈر نہیں۔ گد گد ہو گیا، گرو کی رحمتاں پا کے پھر ڈیرا نہیں چھڈیا، گرو کا ڈر نہیں چھڈیا، سیوا چ لگ گیا، اتنی سیوا کیتی گرو کے سکھاں دے نال جوجدا ہی شہید ہو گیا، گرو کے چرن نہیں چھڈے۔ کئی واری سکھاں نے کیا ہن تاں تکڑا ہو گیا، پیسے بھی ہو گئے، ہن تاں نکل جائے اتھوں، تیری ذات برادری والیاں نے، تیرے بندیاں نے ویکھ لیا تینوں کافر کہن گے، تینوں دوشی قرار دین گے۔ وہ کہندا ہے نہیں، دوش نکل گئے جیون وچوں، جس نے خدا نال جوڑے ہے، اینا پر پکار تے اینی سمدرشتی بخشش کیتی ہے، جی انہیں میرے نال ویر نہیں کمایا، او دیا نے میرے نال ویر نہیں کمایا، تے میں اینو چھڈ کے اور کدے کول چلا جاؤں، ایدے چرنا دے وچ باقی دی زندگی بتیت ہوئے۔ اے سچ جاننا ایک پٹھان دی گل نہیں، ساڈے کنے ہی دکھ، او دی ایک بھکھ دا دکھ مہاراج نے دور کیتا تے ہمیشہ واسطے وک گیا گرو چرنا تو، ساڈے کنے دکھ ستگرو دور کر دے۔ گرو کے سکھ دا کی فرض بندا ہے؟ او سدا اے گل ہردے چ دھارن کر کے رہے کہ صاحب تیرے در تو سرداریاں پائیاں نے، بھکھاں مٹیاں نے، مان ملیا ہے، بھرم مٹے نے، دوئی مٹی ہے، ہردے نوں شانتی پراپت ہوئی، بڑے سکھ پائے نے۔ میرے تے تیری رحمت ہوئے تے ہوئے کہ میں تیرے نال جڑیا جڑیا اپنا جیون سفلا کر جا۔ آپا ہنے شبد پڑھیا سی نا، ڈگن ڈولا تو لو جو من کے پرما، بندہ ڈگدا ڈولدا تے ڈگمگاؤں صرف اُنہ چر ہے جنہ چر من چ پرم نے، دوئی بھاو ہے۔ جس نے ہردے وچوں دوش نکل جان، پرم نکل جان، بندے نو چین آ جان۔ میرا تیرا جانتا تب ہی تے بندہ، گور کاٹی اگیانتا تب چھٹکے پھندا، جب لگ حکم نہ بوجھتا تب ہی لو دکھیا، گور مل حکم پچھانیا تب ہی تے سکھیا۔